काठमाडौँ नगरपालिकालाई तपाईँले एप्रोच गर्दै काठमाडौँ ल्हासा सेसन सिटी छ यो प्रपोज राख्ने अनि हामीलाई हामी विचार गरौँ भन्नु पाइन्छ।